आजकल जति नरोग र सामुङ खनाका र सामुङ छाबो बाहिर साबजाग र सामुङ नरक ककडुक बाई करंग हदित 2326253 ककडुक नंबर मोबाइल यूजर 0381 अकूट नंबर नानी तापुक दी चिने स्टूडियो नी ककडुक नंबर खोलो करे जाका और सामुङ छाबो बाहिर साबजाग र सामुङ